वर्ष 2083 मा Samsung का ग्लोबल नम्बर 1 टीवी र होम अप्लायन्स मा 25% सम्म छुट पाउनुहोस् रु 50,000 भन्दा माथिका अप्लायन्स को खरीदमा नागरिकताकै आधारमा 24 महिना सम्मको ईएमआई उपलब्ध छ चुनिएका वाशिङ मशिनमा 6 केजी सर्फ एक्सेलमेटिक निशुल्क र टीवीहरुमा 12 महिना सम्मको नेट टीवी प्याकेज निशुल्क पाउनुहोस् Samsung सँगै यो नयाँ वर्षमा स्मार्ट घर स्मार्ट सुरुवात शर्तहरु लागू हुनेछन् यो योजना सीमित अवधिका लागि चुनित मोडेलमा मात्र लागू 24 महिनाको ईएमआई मा 7.99% ब्याज